0: Pakistan.
1: Pakistan ka best bank. Nizan Bank, the premier Islamic bank.
2: Pakistan humse hai. Hum acche to Pakistan acha. To aao ehd karein ki jaisa Pakistan hum dekhna chahte hain, वैसे खुद बनकर दिखाएंगे, क्योंकि हम बदलेंगे तो बदलेगा पाकिस्तान. अज़्म-ए-इस्तेहकाम, मुस्तहकम पाकिस्तान.
3: मुफाद-ए-आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
4: FM 100. Like us on facebook.com/FM247365. FM 247365.
5: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत.
6: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे ना लगाए.
5: मुझे पता है कि मेरा वजन ज्यादा है, लेकिन इसका मतलब ये नहीं कि मैं वॉक नहीं करता.
7: मुझे भी लोग मोटी कहते हैं, मगर ऐसा नहीं कि मैं बहुत खाती हूँ.
6: हम बिना किसी तहकीक के बस बातें बनाने का फन जानते हैं. सामने वाले पर क्या गुजरी हमें से क्या.
5: मैं ओबेसिटी का शिकार हूँ, सिर्फ वॉक से ही कम हूँ.
7: मोटापा एक बीमारी है, सिर्फ मीठा ना खाने से खत्म नहीं होगी.
6: सिर्फ बातें बनाने से हम इसका मुकाबला नहीं कर सकते.
7: अभी इसी वक्त अपना BMI चेक करवाइए,
5: यानी अपने वेट को अपनी हाइट की मुनासिबत से जांचिए
6: और इस वजन की असल हकीकत को समझिए.
5: आइए वेट से आगे का सोचें.
3: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
4: FM 100 Traffic Update.
8: ट्रैफिक अपडेट के साथ मैं हूं फरोख इजहार. शहर कराची की सड़कों और शाहराहों पर ट्रैफिक की इस वक्त सूरत हाल कुछ इस तरह है. एफएम 100 को मिलने वाली सड़क के मुताबिक कायदाबाद से मरीज सिटी और मरीज सिटी से एयरपोर्ट की जानब जाने वाला ट्रैक पर ऑफिस टाइमिंग की वजह से ट्रैफिक की रवानी स्लो है, लिहाजा अपने टाइम को मैनेज करते हुए आए. इसके साथ साथ अख्तर कॉलोनी सिग्नल की जानब जाने वाला वो ट्रैफिक जो जा रहा है कयूमाबाद चौरंगी से अख्तर कॉलोनी सिग्नल डिफेंस मोड़ और वहां से पंजाब चौरंगे की जानब, उस पर भी ट्रैफिक कुछ स्लो मूव कर रहा है. लिहाजा अपने टाइम को मैनेज करते हुए आए ताकि बर वक्त अपनी मंजिलों पर पहुंच सकें. मजीद अपडेट कहने के लिए सुनते रहिए एफएम 100 पाकिस्तान.
4: दिस ट्रैफिक अपडेट वॉज ब्रॉट टू यू बाय FM 100.
9: जी आप हमारे साथ गुड मॉर्निंग पाकिस्तान में और मैं भी आपके साथ साथ हूँ. और मुझे कहते हैं आज ये समीहा, आज हम ये बातें कर रहे हैं आपसे दोस्तों कि आपने सबसे ज्यादा बहादुरी का काम क्या किया या अभी करना बाकी है. अभी तमी कह रहे हैं कि सर मुमकिन हो तो स्पेशल सॉन्ग मेरे अपनों के नाम कर दें. जी हाँ, हकीम शकील, अदनान अहमद, डॉक्टर इकबाल, बिजनेस में इकबाल नवीद और नसरीन आपा, मंजूर सन मलिक, राना इमरान राजपूत के सागरा होन के नाम भी ढूंढी रही थी. क्या मजा लगाई. अच्छा जी ठीक है. और एक राना इमरान राजपूत उन्होंने अपने अपने फादर के कातिल को माफ कर दिया. आई थिंक ये एक बहुत ही बहादुरी का काम है किसी को माफ करना. मैं नहीं कर पाती हूँ. मैं तो दिल के अंदर एक डायरी बन जाती है. इसने फला मुझसे इस लहजे में बात की. मैं आपको बता रही हूँ खवातीन दिल में रखती हैं और खवातीन सामने एक दफा रूट में बात कर ली और वो मुंह में आपके लिए बड़ी मीठी होंगी लेकिन वो कभी भी नहीं भूलती. इसलिए खवातीन से बच के रहे. सेकेंड, माफ करना वाकई में बड़ी बात है. मैं ये सोच रही थी कि एक वाकया हुआ था आज से 2 साल पहले तक कि उसमें एक खातून थी जो नशे की हालत में उन्होंने गाड़ी चलाई और एक बाप बेटी को मार दिया मोटरसाइकिल से और भी लोगों को नुकसान पहुंचाया और बस उन्होंने फिर क्या कहते हैं माफ कर दिया. जाहिर है यहाँ पे कहते हैं लोग जी जाने वाला तो चला गया, खून बहा होता है, पैसे होते हैं, कसास होता है, जो सही भी है काफी हद तक, फैमिली को सपोर्ट मिल जाती है. लेकिन मैं ये सोचती हूँ कि उस खातून ने अपने आप को कैसे माफ किया होगा, उसको रात को नींद कैसे आती होगी कि उसकी वजह से. और ये बिल्कुल एक लापरवाही की वजह से थी. लापरवाही, इट्स नॉट लाइक कि वो कोई स्ट्रेस थी या क्या था, ड्रग्स, और वो भी एक मेन रोड कराची के, मतलब मेन मिडल ऑफ द सिटी, और वो चला रही थी और इतनी आसानी से उसको फिर उस चीज से छुटकारा भी मिल गया. एक आम इंसान होता तो आई डोंट थिंक उसको माफी मिलती. جسٹ بیکاز اس کے پاس پیسے تھے, مل گئی. خیر یہ اللہ کی بنائی ہوئی چیزیں ہوتی ہیں, لیکن اپنے آپ کو معاف کرنا بھی مجھے لگتا ہے بہت مشکل کام ہوتا ہے کچھ چیزوں میں. کچھ لوگ بڑے آسانی سے معاف کر دیتے ہیں, کچھ لوگ نہیں کر پاتے. اور تو یہ ایک بات ہے. خیر آپ لوگوں کے پیغامات میرے پاس آ رہے ہیں. اقبال حسین, تھینک یو سو مچ, آپ نے جو ہے میری تصویر مجھے ہی بنا کر بھیج دی ہے, تو بہت ہی کوئی اچھی بات ہے. کچھ لوگ کہہ رہے ہیں کہ شادی کرنا بھی ایک بہادری کا کام ہے, اور وہ کہہ رہے ہیں شادی سے بڑا بہادری کا کام ہو سکتا ہے. بہت سارے لوگ آپ کے لسنر بھی بہادری کا کام نہیں کر پا رہے, جس میں ہے محمد کاشف, یاسر انصاری. میں آپ کو بتا رہا ہوں کہ پہلے اپنا گھر ضرور لے لیں, اپنا گھر ہو تو ہی بندہ شادی کرے. کبھی آپ نے دیکھا پرندوں کو, پرندے پہلے اپنا گھر بناتے ہیں, مطلب پرندے تک اپنا گھر بناتے ہیں, گھونسلہ بناتے ہیں پیارا سا, اس کے بعد وہ انڈے فیملی اپنی شروع کرتے ہیں, انڈے پہ اندھے ہوتے ہیں. یہاں پہ گھر وار ہے ہی نہیں کسی کا اپنا, کرائے کے گھروں میں بچوں کو لانے کا کیا فائدہ ہے. میں کہہ رہی ہوں تھوڑا سا چھوٹا سا گھر ہو, دو کمروں کا گھر ہو, لیکن آپ کا اپنا گھر ہو تاکہ بیوی بچے سکون سے تو رہ سکیں. یہاں پہ بس لوگوں کو شادی کرنے کا شوق ہے, وہ جتنی شادی ہے تو وہ رسک لے آئے گی, رسک تو لے آئے گی لیکن کیا کھان گھر بھی لے کر آئے گی, گاڑی بھی لے کر آئے گی, یہ سب وہ لے کر آئے گی. تو اگر انسان سوچے اور پلاننگ کر لے تو یہ کوئی منع نہیں ہے. مطلب حکمت اور عقل بھی اللہ نے دی ہے کہ عقل سے بھی کام لینا چاہیے. تو میں تو کہتی ہوں کراچی کے اندر بچے پیدا کرنا بھی بہت ہی کوئی بڑی بہادری کا کام ہے, کیونکہ بچوں کو ہم دکھائیں گے کیا. وہ تو یہ سوچتی ہیں بچے بےچارے کیا سوچتے ہوں گے, ہم جو اسکول جاتے ہوئے کیسا شہر ہے, عجیب و غریب, لوگ جو ہنستے ہی نہیں ہیں, مٹی دھول, اس کے اندر بچے تین تین چار چار بچے موٹر سائیکل میں بیٹھ کے جا رہے ہیں, بیزار ہے زندگی, اور ہم ان کو لے کے جا رہے ہیں. خیر بچپن میں ایک الگ سی انرجی ہوتی ہے, تو بڑی بڑی باتیں ان کو نظر نہیں آتی. لیکن واقعی میں اس ملک میں, خاص طور پہ شہر کے اندر, بچوں کا مجھے تو کوئی خاص فیوچر نظر ہی نہیں آتا, بس جی رہے ہیں بچے, جی رہے ہیں. لیکن آپ نے تو کوئی سوچ سمجھ کے کام کرنا چاہیے, اور سوچ سمجھ کے شادی کریں, پلان کریں, گھر بنائیں, اور تاکہ لوگوں کو تکلیف نہ ہو. ہر چیز یہ رینڈم, جی شادی بھی ہو رہی ہے, بچے بھی ہو رہے ہیں, گھر بھی نہیں ہے, جی بس ہو جائے گا اللہ مالک ہے. لیکن مستقل محنت کرنا, اپنے آپ پہ یقین کرنا, یہ ایک بہت بڑی بہادری کا کام ہے. غصے کو پی جانا یہ ایک بہادری کا کام ہے, جو مجھ سے تو بہت ہی مشکل ہے کہ غصہ پی جانا سیکھنا چاہیے مجھے. عامر ظفر صدیقی کا بھی میسج آ گیا. عامر ظفر صدیقی گڈ مارننگ, آپ کو بھی, آپ کیا کہیں گے. سائیکل چلا رہے ہوتے ہیں ہم کراچی کی سڑکوں پہ, یہ بھی ایک بہادری کا کام ہے. سچ میں کراچی کے اندر کچھ بھی چلانا بڑی بہادری کا کام ہے. آپ دیکھیں کچھ لوگ ہیں وہ سائیکل نہیں چلا پاتے, کچھ لوگ ہیں وہ جہاز چلا رہے ہوتے ہیں, کچھ لوگ راکٹ چلا رہے ہوتے ہیں, تو اپنی اپنی پوٹینشیل کی بات ہوتی ہے, ٹینک چلا رہے ہوتے ہیں, اور کچھ لوگ ہیں وہ صرف زبان چلا رہے ہوتے ہیں, بس ایسی زبان وہ چلاتے ہیں, اس کے علاوہ انہیں کچھ آتا ہی نہیں ہے, مطلب وہ یہی کرتے ہیں بس. تو خیر, تو ابھی ہم آپ کے لیے گانا پلے کر رہے ہیں, وی کین بی ہیروز. آئیے سنتے ہیں, آپ لوگ ہمیں میسج کریں, آج سمیا فیس بک, آج سمیا انسٹاگرام. اور سوال ہمارا آج کا یہ ہے کہ سب سے بہادری کا کام آپ نے کیا کیا ہے. آج تو میں نے بہادری کا کام کیا کہ اتنی طبیعت خراب میں بھی میں آ گئی ہوں. نسرین جی دیکھیں, آ گئی ہوں میں فی الحال. ایسے جوائے دس ٹریک.

0: स्पेशल क्वालिटी सोप और सेवैया।
1: खत्म नबूवत हर मुसलमान के ईमान का हिस्सा है, इस मामले को उछालकर लोगों के जज्बात को भड़काने से गुरेज करें। ये पैगाम निफाद आमा के लिए वजारत इत्तलात व नशरियात व कौमी विरसा और FM 100 की जानिब से पेश किया गया।
2: 100 FM।
1: कुरानी आयात और अहदीस नबी सल्लल्लाहु अलैहि वसल्लम का एहतराम हम सब पर फर्ज है। ताज़ीरात पाकिस्तान के सेक्शन 295B के तहत कुरान पाक की तौहीन काबिल सजा जुर्म है, जिस पर उम्र कैद की सजा हो सकती है। इसको गंदगी या रद्दी में ना फेंका जाए। ये पैगाम हुकूमत पाकिस्तान और FM 100 की जानिब से पेश किया गया।
3: This program is brought to you by
4: Step School Se Foundation Ho Strong. Call now at 0311117837.
5: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے تبدیل کریں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کی ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
6: FM 247365.
7: 31 years of memories, milestone and moments. FM 100 Pakistan. It's a legacy.
8: Assalamu alaikum, Pakistan. Let's celebrate the journey.

0: 15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: HBL Freedom Account के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL Freedom Account, जहां ख्वाब वहां HBL.
2: خالص اجزاء بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
1: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ جہاں خواب वहां HBL.
0: This program is brought to you by
3: पुरानी गाड़ी छोड़ो नई गाड़ी का ख्वाब पूरा करने चलो करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन
0: एंड पाकिस्तान का बेस्ट बैंक मीजान बैंक द प्रीमियर इस्लामिक बैंक

0: वेलकम बैक कहेंगे दिल बता रहे।
1: अरे दिल बता दे भाई बता दे।
0: उम्मीद करता हूं कि आपको ट्रैक पसंद आया होगा और ये हमारे प्यारे से उफरान भाई की जानिब से आप सबके लिए था। और सलाम के बाद कह रहे हैं कैसे हो आप आमिर सोहेल निजामानी साहब अबारी टावर की जानिब से की तरफ से। सर जिशान रोकड़ी का कोई गाना सही हो जाए तो क्या बात है भाई, यार हमेशा लेट आते हो। आमिर सोहेल हमारे नए लिसनर हैं अलग आप, मगर चले हम आपके लिए चला देंगे, डोंट वरी डोंट वरी। आज फरमाइशें जो हैं वो थोड़ी कम आई थी इसलिए आपके चांस हैं, यानी कि समझ रहे हैं ना आप। ताहिरा मसूद कहती हैं कि मेरा छोटा भाई इराक में खेले जाने वाले एशियन कप आर्चरी चैंपियनशिप में पाकिस्तान को रिप्रेजेंट करने के लिए जा रहा है। आप सब की दुआओं और भरपूर सपोर्ट की जरूरत है। 2025 में नेशनल गोल्ड मेडल हासिल कर चुका है, अब एशिया कप के लिए इराक जा रहा है। माशाल्लाह, भाई का नाम भी लिखते हैं, पता तो चलता कि कौन जा रहा है भाई। आर्चरी का तो समझ में आ गया। अच्छा भाई आपसे सवाल भी है, ये आर्चरी गेम क्या है आपको पता है? इसके बारे में बड़ी जबरदस्त किस्म की आपको एक बात बताऊंगा गुफरान भाई, आप भी सुनिएगा। तो ये एमी मैंने सवाल कर दिया, आर्चरी गेम जो है वो क्या है और क्या नाम है, एक मिनट बुला देता है भाई ये। हमारे प्यारे से ताहिरा मसूद के जो भाई हैं वो छोटे भाई वो इराक जा रहे हैं एशियन कप में पार्टिसिपेट करने के लिए। हमारी सबकी दुआ है जनाब कि अल्लाह ताला उनको कामयाबी अता फरमाए और वो पाकिस्तान का नाम रोशन करें। और उसके साथ साथ ताहिरा आप जरूर उनका नाम भी जरूर बताइएगा। जेली खाई है आप लोगों ने, किसने जेली खाई है? अच्छा वैसे सलीम अमन कह रहे हैं ठीक है डन हो गया भाई, सलीम अमन कह रहे डन है। वैसे मेरा मशवरा है ये कि अमेरिकन बादाम सही रहेगा, क्या ख्याल है सलीम अमन कह रहे हैं? तो बता दिया हमारे गुफरान भाई ने। आप एक काम करें कि एक एक पाव अमेरिकन और आधा आधा पाव जो है वो ईरानी ले आए, ईरानी भी टेस्ट करके देख लेंगे ना, वो ये कहना चाह रहे हैं। अब्बास भाई के बहुत सारे मैसेजेस आ गए हैं, ढेरों दुआएं दे रहे हैं, किसको दे रहे हैं भाई अभी पता चल जाएगा, रुक जाए। मैं मूंगफली जो है वो एक पाव आपके लिए, सिर्फ मूंगफली क्यों भाई, बादाम बादाम, अच्छा ये बादाम बनाया है इन्होंने। ओके ओके जी, ये तो भाई अब्बास भाई भी बादाम के चक्करों में हो गए, वो भी शायद ला रहे हैं ताकि हमारा दिमाग, चलो एक एक पाव आ जाएगा तो किलो किलो हो जाएगा भाई। अब्बास भाई क्या आप यस का मैसेज कर दीजिए कि आप ये ऑफर कर रहे हैं बादामों की हम दोनों को। कह रहे हैं जी जी जी, बट ठीक है डन हो गया जनाब ये भी, अब मेरे भाई का दिमाग ज्यादा चलेगा। राशिद मसूद नाम है भाई हमारे जो पाकिस्तान को रिप्रेजेंट करने के लिए जा रहे हैं आर्चरी में। तो आर्चरी क्या गेम है जरा आप लोगों से मैं पूछ रहा हूं तो बताइएगा जरूर। अच्छा उनकी बड़ी डिटेल लिखी है, कह रही है राशिद मसूद इज अ पाकिस्तानी प्रोफेशनल आर्चर कोच एंड मेंटोर फ्रॉम कराची हुज जर्नी फ्रॉम डिस्कवरिंग आर्चरी इन 2019 हैज डेवलप्ड इनटू अ करियर इन कॉम्पिटिटिव स्पोर्ट एंड एथलेट। ये बड़ी लंबी छोटी चीजें लिखी है, गोल्ड मेडल भी हासिल किया उन्होंने, नहीं मेडल नहीं मिलेगा इनको, मैं गुफरान भाई को बोल रहा हूं कि आपको मेडल नहीं मिलेगा। हाँ जी आर्चरी एक खेल है जिसमें कमान और तीर से हद्फ को निशाना बनाया जाता है, खिलाड़ियों का मकसद तीर को दुरुस्त निशाने के मरकज तक पहुंचाना होता है। बिल्कुल सही फरमाया, चले आपने बता दिया तो अब इस पर थोड़ी सी तफसील और बताता हूं। देखिए ये बेसिकली अंग्रेजी में आर्चरी कह रहे हैं और उर्दू में कह रहे हैं तीर कमान, मतलब तीर अंदाजी जिसको कहते हैं, तीर अंदाजी को आर्चरी कहते हैं। और ये पूरा गेम है और बहुत अच्छा गेम है, اور اس حوالے سے میں بتاؤں کہ اسرائیل جو ہے ہمارا جو دشمن ملک ہے، مسلمانوں کا دشمن ملک جو ہے اسرائیل، اسرائیل میں بچوں کو اسکول سے آرچری کی ٹریننگ دی جاتی ہے، اور آرچری کی ٹریننگ یعنی کہ تیر اندازی کی ٹریننگ اس وجہ سے دی جاتی ہے، گھوڑ سواری کے حوالے سے غفران بھائی مجھے بتا رہے ہیں لیکن وہ ابھی اس کا ذکر نہیں کروں گا، میں تیر اندازی کا ذکر اس وجہ سے کر رہا ہوں کہ آپ مجھے یہ بات بتانے دیں، میں بھول جاؤں گا، ٹھیک ہے؟ تو تیر اندازی کا جو ہے بچوں کو اسکول لیول سے ہی اسرائیل میں بچوں کو سکھانا شروع کر دیتے ہیں، اس کی وجہ یہ ہوتی ہے کہ بچوں، کیونکہ آپ جب تیر اندازی کرتے ہیں تو آپ کا فوکس جو ہوتا ہے آپ کے نشانے پر ہوتا ہے، اور اس وقت آپ کو دائیں بائیں کچھ نظر نہیں آ رہا ہوتا، اور آپ اپنے فوکس کو بالکل درست نشانے پر جب لے رہے ہوتے ہیں، اور اس میں جب آپ کی پرفیکشن ہو جاتی ہے یعنی کہ آپ ماہر ہو جاتے ہیں، تو آپ کا فوکس ہر معاملے میں، زندگی کے معاملات کے ہر معاملے میں بہت درست ثابت ہوتا ہے، انسان اپنے فوکس کی جانب بھی ہوتا ہے، اور یہ ایک تربیت ہے جو کہ بچوں کو دی جا رہی ہے، بچپن سے ہی اس طرف لے کر جا رہی ہوتی ہے کہ بچوں میں یہ چیز ڈیولپ ہو۔ تو تیر اندازی جو ہے یہ ایک بہت اچھا گیم ہے، اور میں یہ سمجھتا ہوں کہ خیر اس لیول پر تو دور دور تک نام و نشان نہیں ہے پاکستان میں، لیکن کم از کم ہم اتنا ضرور کر سکتے ہیں کہ اپنے بچوں کو اس کی تربیت گھر پر بھی دے سکتے ہیں، کیونکہ آپ نے دیکھا ہوگا کہ کھلونے آرچری کے بھی آتے ہیں، تیر اندازی والے کھلونے بازار میں ملتے ہیں، تو ہم بچوں کو اسپیشلی ان کی تربیت کے لیے ایسے گیمز لا کر دیں کہ جو ان کو ان کے فیوچر میں، اس کے فیوچر کو برائٹ کرنے میں کام بھی آئے۔ تو آپ سب سے گزارش ہے کہ اپنے بچوں کو آپ اس طرح کی تربیت دیں، یہ نہیں کہ آپ اس کے کھیل کے ماہر بنا دیں، اگر کھیل کے ماہر بن جائیں تو بڑی اچھی بات ہے، مگر کم از کم ان کا یہ کہ فوکس جو ہے ان کا وہ سٹرانگ ہوگا، اور گھر میں اس طرح کا کوئی بھی گیم لے کر آئیں۔ اچھا، اس میں ایک تو آرچری ہوتا ہے یعنی کہ تیر اندازی ہوتا ہے، اور دوسرا ایک ڈاٹس کا بھی ایک گیم آتا ہے جس میں آپ کے ہاتھ میں تیر نما ایک چیز ہوتی ہے جو کہ آپ اس کو تھرو کرتے ہیں اور نشانہ لیتے ہیں سامنے بورڈ پر، تو اس طرح کے جو گیمز ہیں وہ بچوں کو ضرور سکھائیں آپ۔ ہیں جی، جی ہیں جی۔ تو اس حوالے سے میں نے یہ بات ضرور آپ لوگوں سے ذکر کرنا تھا، اور تھینک یو نورین بہنا، آپ نے بڑی تفصیل کے ساتھ بات بتائی۔ یقین مانے کہ میں غفران بھائی کو ایک بات بتا رہا ہوں، وہ مجھے کچھ جانوروں کی تصویریں دکھا رہے تھے جن میں گائے بھی ہیں، بکرے بھی ہیں، اور میں یقین مانے بہت مجھے شوق ہے اس چیز کا، جانوروں کا، مگر کیا کریں، ہم لوگ فلیٹوں میں رہنے والے ہیں، جانور کہاں پال سکتے ہیں۔ ندیم اختر بھائی، آپ کا شو بہت اچھا ہے، آئی لو یو بھائی جان۔ نذیر احمد صاحب، نذیر احمد کے کے، جمشید، جنید جمشید بھائی کا اگر کوئی گانا ہو جائے، ہائے، ایک تو جنید جمشید ہو گیا، جے جے کا گانا ہو گیا، اور ایک اور کسی نے بھی گانا گایا تھا، میں ابھی دیکھتا ہوں۔ سلیم ایمن کہہ رہے ہیں ڈن ہو گیا بھائی، یہ تو ہو گیا میسج ان کا۔ ایس گل کہہ رہی ہیں میں چائے پی رہی ہوں بھائی، میری بہنا جیتی رہو، مسکراتی رہو، میں نے بھی ابھی بھی چائے پی ہے، اور ابھی ہم آپ کو ایک گانے کی جانب لے کے جا رہے ہیں، یہ تھوڑا سا مطلب میلو سا ٹریک کہہ سکتے ہیں اس کو، لیکن مجھے اس کا ذرا سنیے یار، آپ کو پسند آئے گا۔ غفران بھائی آپ کو ڈیڈیکیٹ کر رہا ہوں۔
2: بدلیاں